ओके जी, और आप लोग भी आया करें मैसेज के थ्रू, कॉल के थ्रू। इंशाल्लाह आपकी कॉल्स, आपकी मैसेजेस सब शामिल होंगे ज़ाका ऑस्मैनिक्स पाकिस्तान में। कमजोरी थी पे इंतहाई परेशान है और जमा आग खुएं दे विख्त खराब दी, डैमेज दी, और तासु ख्याल के अक्सर आगा पमेंस की मांच शी या चिकम दे बिल्कुल थी का मंजे बस यो टकाए रगिस्ती भी और माती की बार बार, या के तासु ख्याल कड़ी कड़ी जमंगे विख्त देर जात स्पूरी का ना अगर स्पूर विख्त सर सरदारेंगे की गई चितासु कल का मंजवे बस आगा माती गे बे इंतहाई माती गे और दस शी का ना شی زتا سوتا ویلی نشم دو اغیر پار زمونگ دو انستا کاسمیٹکس پاکستان آچی کم دے هربل شیمپو شامل لیں دو هربل شیمپو تا سو انتحاب کولی شی زاند پاری راولی لی شی استعمال کرے استعمال ہو لی شی چی چار آوری استعمال کری اگی تا بلکل ریزرڈ ملاو شی کوالیٹی تا ملاو شی ویدا ورسر ورسر تا ستا کوالیٹی کی کانٹیٹی ہم ملاوی گی نو یو زل خام خا لکه دا ضرورت دا فرض دی چې تاسو انتخاب وکړئ زمون په مینه کې اوس لکه مینه خامخا لږه ډېره قرباني غواړي اور هغه لږه ډېره قرباني چې کوم دی اب تاسو انشاءالله خامخا ورکوئ ښا

0: आग से छिपने लोगों को बचाया आपने, आपका आपकी नातें मैं लिख लिख कर सुनाऊं आपको, किस तरह राजी करूं मनाऊं आपको।
1: माशाल्लाह माशाल्लाह डेर मनना जमा खोरा الله رب العزت دی مونگ نا هم راضی شی او رسول الله صلی الله علیه وسلم دی مونگ نا راضی کی چه رسول الله صلی الله علیه وسلم رضا هم چه دی اغا زمونگ ضرورت دی دیر مننا خور اداره تو آیا چه دی صفات کسمیٹکس پاکستان پا پراڈکو کی کم پراڈک یوز کئی

0: रश होते हैं, बाजारे होते हैं, रोड होते हैं, और कोई इधर जा रहा है कोई उधर जा रहा है। तो यहाँ टांग में मेरे ख्याल में बस यही एक छोटा सा शहर है, गमगीन सा।
1: तो जी ज्यादा जो डिपेंड करता है ना गौसा, वो करता है लोगों का रवैया,
0: रवैया।
1: और बाकी गुंजान शहरों में भी अगर आपको वो रिस्पेक्ट या वो एक एहसास वो ना हो तो फिर बड़े शहर का क्या फायदा है। अब बेशक वो छोटा सा देहात ही हो, लेकिन अगर वहाँ आपको रिस्पेक्ट मिलती है, आपको इज्जत मिलती है, आपको मोहब्बत मिलती है, आपकी पधराई होती है, या आप लोगों आप एहसास करते हैं
0: जी,
1: तो वो मे बी के वो बड़े शहर की से भी बेहतर है।
0: बेहतर
1: तो उम्मीद है कि अल्लाह पाक बेहतर करेगा
0: इंशाल्लाह। जी हकीम साहब एक कॉल की तरफ जाएंगे, देखते हैं हमारे साथ कॉल पे पहले कॉलर कौन है और कहां से। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। हेलो। अस्सलाम वालेकुम। हेलो। बिल्कुल मुझे कॉल ड्रॉप करना पड़ेगा, क्योंकि जिस भी भाई या बहन ने मुझे कॉल की थी आपसे कोई मालूमात के लिए, तो वो बोला नहीं जा रहा था उनसे, पता नहीं या नेटवर्क में कोई मसला था। तो दोबारा कोशिश करें 09635114588 पे, और हकीम साहब से जो भी आप पूछना चाहें तो बिल्कुल आप प्रोग्राम में हकीम साहब से पूछ सकते हैं 09635114588 पर। और इसके अलावा बनोरे खबरें पश्तो चूक मैं भी उर्दू में उनको लग गया हूँ मैंने। तो इसके अलावा देने अलावा तासो 03-1955-3404 बने हूँ बिल्कुल काल का वाला। अस्सलाम वालेकुम। خیر دجی تاسو شوی جی خریات دجی چو خبره کو جی وتا تم جن
2: جی سلیم خبره کوم غره صدا جنا د تاسو سره زیره
0: سلیم اورورا پروگرام چر کله د تو جی شوی جی خریات ته وخت زندگی مشاده
2: الحمدلله شکر تاسو سلام حکیم صاحب سلام کو
0: وعلیکم سلام حکیم صاحب هم تاسو ته ډېر ډېر سلام
2: حکیم صاحب تاسو سره دوی چې ما د شي لاس وکنه
0: ها جی
2: تقریباً
0: کل قرار سی کل بیا بیت درد شروع کی
2: جی جی جی
0: بس ٹھیک تھا انشاءاللہ دغه پښتنه کول غواړو
2: جی اته مخفي کور کی اته التکثر زکه
0: ٹھیک تھا جی ٹھیک تھا جی تا پروگرام را سره را کیم سیب نه زتا پوس کو انشاءاللہ کیم سیب تاسو جواب در کای
2: ٹھیک
0: ٹھیک السلام علیکم یہ میرے ہمارے بھائی نے کال کی تھی کرش آباد سے
1: جی
0: تو وہ کہتے ہیں کہ 11 سال کی عمر میں میں نے وزن اٹھایا تھا کوئی تیلا اٹھایا تھا جس کی وجہ سے میرا یہاں پہ
1: شولڈر
0: پہ جو یہ اس کو
1: کندھے
0: پہ میں نے جب وزن اٹھایا تھا تو اس کی وجہ سے درد ہوا تھا 11 سال کی عمر میں تو ابھی میری عمر ہے 35 سال تو ابھی بھی 3 دن ہو گئے دوبارہ بیچ میں یہ درد گم ہو جاتا ہے پھر آ جاتا ہے تو 3 دن ہو رہے ہیں کہ یہ درد دوبارہ میرا شروع ہوا ہے تو اس کے بارے میں حکیم سے مجھے کیا جواب دینا چاہیں گی جی
1: ظاہر ہے انہوں نے علاج بھی کیا ہوگا
0: جی جی
1: تو اب ظاہر ہے اتنا ٹائم گزر گیا ہے
0: ہاں جی ہاں
1: تو اب دوسرے مسئلہ یہ ہوتا ہے کہ بعض وقت یہ جو برسات کا موسم ہے نا
0: جی جی
1: اس میں عموماً پرانی دردیں چوٹیں جی ظاہر ہوتی ہیں
0: ظاہر ہوتی ہیں
1: تو ایک تو یہ کرا کریں کہ رات کو 1 کپ نیم گرم دودھ
0: جی
1: اور اس میں 1/2 ٹی اسپون چائے کا جو آدھا چمچہ ہے
0: جی جی
1: وہ ہلدی ملا کے پی لیا کریں
0: ہلدی جی جی
1: گھریلو جو ہم ڈالتے ہیں سالنوں میں
0: جی
1: وہ ہلدی ملا کے پی لیا کریں
0: جی
1: تاکہ ایک تو ان کے اعصاب جو ہیں
0: جی
1: وہ بہتر ہوں اور جو ٹیشو بریک ہوئے ہیں یا تو وہ بھی بہتر ہوں گے اور دوسرا یہ ہے کہ بلڈ سرکولیشن ٹھیک ہوگی اس سے یہ ہے کہ کافی حد تک بہتری آئے گی اور دوسرا یہ ہے کہ ویسے تو بعض اوقات ٹوٹکے نسخے کام نہیں کرتے ہیں ڈاکٹر صاحب، مریض کو دیکھا جاتا ہے، اس کی کنڈیشن، اس کا مرض دیکھا جاتا ہے، یہ ہوتا ہے فرسٹ ایڈ کے اوپر کہ آپ یہ وقتی طور پہ ریلیف لے لیں، اور اگر اس طرح بھی آپ چند دن ایسا بھی کر کے دیکھ سکتے ہیں کہ بیلاڈونا پلاسٹر آتا ہے وہ چھیدوں والا جو چپ سوراخوں والا، وہ پوری شیٹ لیں اور وہ اس پورے کندھے کو کور کریں، ٹھیک ہے نا، اس سے یہ ہوگا کہ ایک تو وہ اس کو ذرا ٹائٹ کرے گا اور دوسرا یہ ہے کہ وہاں سے درد کو یہ چنے گا، کھینچتا ہے تو اس سے یہ ہے کہ بڑا ان کو ریلیف ملے گا، اور اگر انہیں کبھی ادھر آنا ہو شوال مارکیٹ کی طرف تو آ کے مجھ سے ذرا مل لیں، مشورہ کر لیں، ہو سکتا ہے میں انہیں ان کی عمر اور اس کے ان کا مرض ڈسکس کر کے، کیونکہ فون پہ اتنا لمبا ہو نہیں سکتا، کالیں بیچ میں ہوتی ہیں، تو پھر یہ ہے کہ ان کو میں کوئی بہتر مشورہ یا بہتر علاج ان کے لیے تجویز کر سکتا ہوں۔
0: جی جی جی بالکل کم ہم رور اگر شہباز نکال کڑے ہو بالکل تاسو دے حکیم صاحب تاسو تڈیر تفصیل جواب دے کڑے، امید دے تاسو با دے حکیم صاحب چ کم طریقہ و شولا کم طریقے بانے تاسو تا درشول چ داس طریقے بانے بتاسو کو نو انشاءاللہ تاسو درد چ کم تاسو دے اوجے درد اغه چ بخدے پاک کمیرا ولی اللہ پاک پر شفا تر نصیب کی، اغه درد نہ بتاسو نجات حاصل کو، بیا ہم حکیم صاحب وئی کہ تاسو راتلای سو نہ بالکل شوال مارکیٹ ترای سو ال شفا دوا خانہ تاسو باقاعدہ چیک اپ کو مہینہ بہو کو نو بالکل اغه نہ بعد دوا در تجویز کو انشاءاللہ خدای پاک پر شفا تر نصیب کی، یو بل کلر گورو چ مو صدقال پلی کی بل کلر چوک تجی کمیل جی، السلام علیکم۔
2: السلام علیکم۔
0: وعلیکم السلام جی ورور، چھو خبر ہے کہو جی ہو دکم جنا اچھا گاؤں کلا دا شباز خیل نا تا سو لکی مروت نا کال کڑا دا ورور تا تا پروگرام کر کلا ہے وائی جو شیو جی سیات مشدا بالکل دار جی
2: چاہیے مسالہ تھا
0: جی جی
2: سر تم کی کسان نمن بچائی بھی تھی اکور بھی سخت میں
0: میدے گیس مسالہ اچھا جی جی ٹول تیوا مسالہ تھا جی جی ٹھیک تھا جی آپ اردو بانے میں پائے جو ان شاء اللہ اردو چھپا کے
2: اردو کیا
0: جی بے ضلع امبر پیوی ان سے ان شاء اللہ ورشاؤں چوک یہ نسی نکل ہے اگو تو پیوی ان سے بنے ضلع امبر ان شاء اللہ ورشاؤں
2: کی اور خبریں
0: بس ٹھیک تھا ان شاء اللہ جو پروگرام رسرا اور لمبار بابا در وشو دا کم سے جواب در کیجیے سعید اوکے السلام علیکم جی حکیم صاحب یہ ہمارے ایک بھائی ہیں لکی مروت سے انہوں نے کال کی ہے یہ صاحب کہہ رہے ہیں کہ ہمارے گھر میں ہمارے جو بچے ہیں تین چار پانچ بچے ہیں اور بیگم اور مجھے تو ان سب کو معدے کے گیس کا وہ ہے پرابلم ہے جس کی وجہ سے ان سب کا جو ہے نا ایک ہی مسئلہ ہے اور ان کا جو معدہ ہے وہ گیس کرتا ہے اور اس میں درد بھی ہوتا ہے تو یہ سب کہہ رہے ہیں کہ حکیم صاحب ایسا کوئی یا ہمیں نسخہ بتا دیں یا اگر ہمیں بلاتے ہیں ٹانک میں تو ہم ٹانک بھی آ سکتے ہیں
1: ٹھیک ہے
0: معائنہ چیک اپ کے لیے جی
1: جی بھائی کو میری طرف سے سلام بھی پہنچے
0: جی جی
1: اور دعا ہے کہ اللہ پاک اس پوری فیملی کو
0: جی جی
1: اس معدے کی تکلیف سے نجات دے اور شفا دے دیکھیں پہلی کوشش یہی ہوتی ہے کہ قدرت نے جڑی بوٹیاں بے شمار پیدا کی ہیں
0: جی جی
1: اور وہ اسی مقصد کے لیے پیدا کی گئی ہیں کہ ہم ان سے فائدہ اٹھا لیں
0: جی جی
1: اور اگر وہ کام نہ کریں
0: جی
1: تو پھر ہم दवाई की तरफ आते हैं।
0: जी जी जी।
1: जिस तरह के वक्ती तौर पर सिर का दर्द है तो हम कोई पेनाडोल, पैरासिटामोल, कोई गोली खा लेते हैं।
0: बिल्कुल।
1: लेकिन अगर उससे आराम आता है
0: जी
1: तो ठीक है, अगर कोई फर्क इतना नहीं पड़ता तो हमें फिर डॉक्टर से कंसल्ट करना पड़ता है।
0: जी।
1: यही हिसाब हिकमत में है, यही होम्योपैथिक में है।
0: जी जी।
1: तो आप ऐसा है कि आप अगर आपके उधर जड़ी बूटियां पंसारी है
0: जी जी
1: जो जड़ी बूटियां बेचता है,
0: हाँ
1: तो फिर आप ये कर सकते हैं कि आप घर में एक सफूफ या पाउडर तैयार करके रखें।
0: जी जी जी।
1: उम्मीद है कि पूरी फैमिली जो है वो इससे हाँ। फायदा उठाएगी
0: सफूफ।
1: और अगर आप देखते हैं कि इससे हमें वो खातिर ख्वाह फर्क नहीं पड़ा,
0: हाँ जी,
1: तो फिर आप जब चाहें
0: जी जी
1: सुबह 9 बजे से
0: जी,
1: शाम
0: 4
1: आप दवाखाने पे आ सकते हैं किसी रोज भी।
0: जी जी।
1: ठीक है ना। उसके लिए ये करना पड़ेगा कि आप पंसारी के पास जाएं और उससे मेथी
0: मेथी
1: यानी मेथी दाना
0: जी जी
1: सौंफ
0: जी
1: अजवाइन
0: हाँ जी
1: और उसके साथ साथ आप ले लीजिएगा जीरा सफेद।
0: जीरा सफेद
1: यानी 4 चीजें आपने लेनी है। जीरा सफेद
0: जी
1: सौंफ
0: जी
1: मेथी दाना और अजवाइन ये आप लेंगे
0: जी।
1: वैसे इसकी जो क्वांटिटी है वो है 50-50 ग्राम
0: 50
1: लेकिन आप 50-50 ग्राम ना लें, आप उससे 25-25 ग्राम ले लें।
0: 25-25 ग्राम
1: ठीक है। ये 4 चीजें लें, इसको आप आपके घर में लोहे की कढ़ाई है
0: जी जी
1: तो या लोहे का तवा है
0: जी जी
1: उसके ऊपर डाल के इसको भून लें।
0: हाँ हाँ।
1: जब आप इसे भूनेंगे ये जले नहीं
0: जी जी
1: यानी बरिया हो जाए जिसे हम कहते हैं हल्का हल्का गुलाबी सा
0: हल्का हल्का
1: तो वो उस बरिया करने के बाद आप इसे उतार लें
0: जी जी
1: ठीक है।
0: हाँ।
1: फिर आप पंसारी से ही लेके रखें तकरीबन आप 5 ग्राम उससे हींग ले लें।
0: हींग अच्छा।
1: और 10 ग्राम के करीब आप ले लें अल्लाह आपका भला करे काला नमक ठीक है
0: जी।
1: इसको भी आप पाउडर कर लें।
0: हाँ जी।
1: काले नमक को आप पाउडर करके अलग कर लें
0: जी जी
1: और जो हींग है इसको आप बरिया कर लें यानी तवे पे थोड़ा सा भून लें
0: जी जी जी
1: तो उसके बाद आप इसको भी पाउडर बना लें।
0: हाँ जी।
1: अब इन दोनों को मिक्स कर लें।
0: हाँ जी।
1: और उन चारों को मिक्स कर लें
0: जी जी
1: और फिर इनको किसी ग्राइंडर में डाल के एक बारीक पाउडर दे लें फक्की बना लें मिक्स करके।
0: हाँ जी मिक्स।
1: ये आप आधा आधा चमचा
0: जी जी
1: बड़े जो हैं वो आधा चमचा।
0: हाँ जी।
1: और अगर 12 साल से या 10 साल से छोटा बच्चा है
0: जी जी जी
1: तो उसको फिर उसका भी आधा
0: जी
1: यानी चौथा हिस्सा।
0: हाँ जी।
1: ये आप उन्हें सुबह शाम पानी से दें
0: जी
1: तो इंशाल्लाह आप देखिएगा कि एक हफ्ते के अंदर
0: हाँ जी
1: अल्लाह ताला की जात कबूल करने वाली है कि सारा घर जो है
0: जी जी
1: इंशाल्लाह इस मैदे की तकलीफ से छूट जाएगा निजात पा लेगा ना पेट में भारीपन होगा
0: जी जी
1: ना सिर में भारीपन होगा ना पखाना लेट
0: जी,
1: होगा
0: जी जी
1: और ना ही कोई जलन कोई दर्द होगी
0: माशाल्लाह जी
1: और भूख भी खुल जाएगी सबकी। हाँ ये कीजिएगा कि घर में बस राशन पानी जरा थोड़ा सा बढ़ा लीजिए
0: वो ज्यादा खाएंगे अच्छा जी वो कहते हैं कि ज्यादा खाएं लेकिन हमारे लिए वो तकलीफ ना बने
1: बस तकलीफ ना बने हजम हो बस
0: जी जी। हाँ जी बिल्कुल कम रोर दे मुझा लकी न काल खड़ा बुलंद खेल न मैं बिल्कुल उम्मीद दा चितासो बाद यकीम से तास थोड़े तफसीलान खुशला मजेदार जवाब दकड़ा कमी तरीके बंदे दा चिकम नुस्खा दरवशला दे तरीके बंदे बिल्कुल तासो दा नुस्खा तैयार को न बिल्कुल चिकचोरा उम चाहता तासो पकोर चे दे में दे गैस तेजाबियत या दर्द तकलीफ था न बिल्कुल दा नुस्खा चितासो इस्तेमाल को इनशाला अल्लाह पाक बतासो टोल दे शिफादर नसीब की न बिल्कुल ग्रहण मिनवाल तासो हाकिम सेब न कचो तपोस पुश्तन कवल गवाड़ो न बिल्कुल तासो दे पारा हाकिम से बिल्कुल मौजूद दा तास ता नास्ता तासो दे पुश्तन दे पारा हो तासो बबी अदा कहो चे हाकिम सेब तब बिल्कुल प्रोग्राम चेकाल कहो चिकम ओम तासो पुश्तन कहो सियत पाकला न बिल्कुल अगे दे पारा बा तासो मुझा दवा लंबर दे पदवाड़ो लंबरों बने तासो बिल्कुल हाकिम सेब ता पुश्तन दे पारा काल कवला सो यो मुझा दे अल शिफा दवा खाने हेल्पलाइन नंबर द यानी दा लंबर हर वक्त आया मुश्किल हकीम सेब दा हकीम सेब सरा बिल्कुल पखपला मौजूद है हकीम सेब पदे बंदे अखपला काला खली नु बिल्कुल आगे लंबर दा 0319-55-24-04 और 0963-511-488 असलामुअलैकुम हेलो अस्सलाम वालेकुम। हेलो आवाज मोन ढेर कम रहा जी लो पजोर खबरों को जी छो खबर को जी होता कम जी ना। हेलो बिल्कुल चाह हम कॉल कड़ा ढेर माजरत सरा तासो कॉल बिल्कुल तासो आवाज न रत ले माता है मुझ पता न लगे था तासो छो खबर कहो जी कम जी ना बिल्कुल तासो दोबारा हम कॉल का वाला सो तासो दोबारा कोशिशों को 0963 511 488 बिल्कुल तासो दोबारा कोशिशों को आओ देने अलावा बिल्कुल तासो मुझा दे कम अलशिफा दवाखाने कम हेल्पलाइन नंबर दस 0319 55 23 404 दे बने हम तासो मैसेज अवकाल द्वारा कवाले सो जी हकीम साहब ये जो भाई ने बात की है कि मैदे में जलन
1: जी
0: तो अक्सर हमारे इलाकों में ये होता है लोग कहते हैं हालांकि उनको मैदे में जलन होती है तो वो कहते हैं हमारा दिल जल रहा है तो इसके पीछे क्या इलाज है कि ये जो कहते हैं जो दिल की जगह है तो वो आया ये मैदे की जलन की वजह से वो होता है
1: जैसे ही है दाऊ साहब क्योंकि मैदे में जब तेजाबियत और इसकी बेहतर ये है कि जब एक दूसरे इंसान की या ऐसे शख्स की अगर जुबान देखी जाएगी तो उस पर सफेदी की तय जमी होगी
0: सफेदी होगी
1: जिस तेजाबियत इसकी बड़ी है ना
0: जी जी।
1: अब वो जब मैदे की तेजाबियत है सीने पे जब जलन है तो वो महसूस यही होता है कि जैसे हम मुहावरतन भी कहते हैं कि यार इसका सीना जल रहा
0: है
1: तो वो मुराद यही ली जाती है कि इसके मैदे में तेजाबियत सीना जल रहा है लेकिन बास कहते हैं कि हमारे दिल में आग लगी दिल जल
0: दिल जल
1: हालांकि दिल नहीं जल रहा होता वो जलन होती है जो पूरे सीने को कवर कर रही होती है तो महसूस ही होता है कि हमारे हाँ उससे ये हो जाता है कि बाज दफा हार्ट बीट बढ़ जाती है हमारे दिल की धड़कन
0: तेज हो जाती है
1: यानी ऐसा जैसे हम चल फिरे तो सांस चढ़ जाती है
0: जी जी जी
1: ये तो मुमकिन है लेकिन उसके लिए कुदरत ने बेशुमार चीजें बताई हैं
0: जी जी
1: और उसको आप अगर उस तरीके के मुताबिक जब इस्तेमाल करते हैं तो इंशाल्लाह इंशाल्लाह उसमें उसके बेनिफिट से मिलते हैं
0: जी जी बड़ी मेहरबानी जी जिस भी मैंने कॉल की तरफ किया हूँ लेकिन कॉल ड्रॉप हो गई है तो दूसरे कॉल की तरफ जाते हैं देखते हैं कॉल पे हमारे साथ कौन है और कहाँ से अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी ब्रो आवाज मुकट की जी
2: खबरदार
0: मोहम्मद अली ब्रोरा पपला वाला आड़े का कोर सरा वाला आड़े जी जी आप छो पुछते ना तपोस पर कहो हकीम से बरसरा नास्ता आप प्रोग्राम छे
2: स्तरगे गान कई स्तरगे
0: स्तरगे दे गान कई छे सभा मल रची गे छे हां
2: सभा मल रची गे दे वासे उराजे के कमादा पता दूर वाजे जाऊ की छे उराजे मेरा वासे स्तरगे गान कई
0: उराजे कई अश्पे कई
2: जी हां बिल्कुल
0: बस दा तकलीफ करता सार बैठेर भी हां
2: सर
0: के दे बंद हो नहीं
2: ना ना बंद नहीं हो बंद नहीं हो खा मखाने कड़ाई
0: ठीक था जी तो प्रोग्राम बसराव हकीम से ताश जवाब देर कई हकीम से मेरे ख्याल में आपको पुश्तों की समझ आती है
1: कुछ थोड़ी बहुत अल्फाज आती
0: है जो हमारे वो थे इससे पहले हमारे एक डॉक्टर साहब थे उनके साथ भी हमारे मैनेजर साहब फिर कभी कभी उनको कहते थे आप आज पश्तो में थोड़ा मेरे जो लिसनर हैं उनको कुछ कहें तो उन्होंने थोड़ी टूटी फूटी वो पश्तो बोलता था तो वो कहता था पश्तो में इधर उधर तो अभी मैं ये कॉलर के साथ वो गुफ्तगू कर रहा था तो मेरे ख्याल में आपको इनके सवाल की थोड़ी बहुत समझ आ गई है
1: बस कुछ अल्फाज ऐसे होते हैं जो समझ आ जाते हैं
0: जी जी
1: और कुछ ऐसे हैं जो नहीं समझ आते हाँ ये जरूर है कि अगर हम थोड़ा सा टाइम दें और उस पर गौर करें
0: जी जी
1: तो पश्तो इतनी
0: वहाँ पे वास्ता बड़े पठानों से पश्तो
1: देखें मैं जब डेरे था तो वहाँ मेरा वास्ता थोड़ा सा पड़ा है और पिंडी इस्लामाबाद में तो बेशुमार हैं
0: बेशुमार
1: लेकिन ये है कि اتنا زیادہ نہیں ہوتا. آپ جس ماحول میں رہتے ہو نا,
0: جی جی جی,
1: اصل میں وہ ماحول آپ پہ حاوی ہوتا
0: ہے.
1: جہاں آپ کی گیدرنگ ہے, آپ کے ذرا بیٹھنا, پھر وہاں جب بول چال ہوتی ہے تو آپ اس کو اڈاپٹ کرتے ہو, اس کو سیکھتے ہو. تو حالانکہ میں پشاور میں 4 سال رہا ہوں لیکن میں پشتو نہیں بول سکتا, بس یہی ہوتا تھا یو دانا سیر و مہام یا ماضی کرے, تو وہ اس میں اس طرح ہم بول نہیں سکتے.
0: جی جی, ایک اور کالر بھی لے لیتے ہیں پھر دونوں کو اکٹھے جواب دیں.
1: جی ضرور.
0: السلام علیکم. السلام علیکم. ہلو ہلو. السلام علیکم.
1: نیٹ ورک کا مسئلہ
0: ہوتا ہے, دوسرا کال اٹھا لیتے ہیں. کال دوسرا آ رہا ہے. جی السلام علیکم.
2: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.

ओके जी और बलविश अस्सलाम वालेकुम भाई जान संगे वेलकम टू द नो टेंशन ब्यूटीफुल शो शुभाई जान में बात आपकी तबीयत कैसी है आपको सलाम सब टांग कर रखते हो सिस्टर को सलाम शासिया मरवत ओके खुरी खुशाला शरीर से तो मना जमा नजमली भाई जमा सलाम फाजान कबूल मंजूर को शमो दर तवेल चे ओके सर वेलकम टू दी शो आई एम बख्तनूर फ्रॉम हैसूर जरेने ग्रेट स्वीट क्यूट आर जे नाजवान हाउ आर यू सलाम टू यू और सलाम टू ऑल लिसनर सबीर वजीर एंड आर के वजीर टेंशन जिंदाबाद देना मनसे खुशहाल शखा सलामुना मेरे प्यारे भाई जान कैसे हैं तबियत इस तरह की रहती है भाई वेलकम टू दी नो टेंशन शो भाई नो टेंशन सब प्रोडक्ट बहुत जबरदस्त है आई एम मनाल डे रजियो तो मनाना मनाल जमा खोर खुशहाल शे के दरमन शे इज्जत मन शे भाई रजियो तो मनाल अस्सलाम वालेकुम नाजमान भाई सलाम हुसैन हुसैन का हुसैन हुसैन अरमानी मसी पितंगी नजी इस तरह की चाल शे जोड़ी बर्बाद सलाम भाई संग जी आपकी तबियत ठीक है भाई हम टांक आ गए हैं बहुत खुश हो मैंने आपको और टांग को बहुत मिस किया है बॉब फ्रॉम टांग मेरा मन नसी खुशहाल कदर मन नसी बस उर्त लगे सी लड़वे हां मेरा मन नसी जम खोरे सी बार वर से ले आओ बे मटों का टांग का बहुत कहा सी मेरा मन नसी अस्सलाम वालेकुम भाई चरंगी भाई जंत बेदी चरंगी रे भाई हमारे डिशी जनसे भाई सर नोटेंशन टूल प्रोडक्ट से मिला विश टूल ऑफ हिंदुता सलाम मीराल बिठनी देर मना ना दिमो खोरी खुशहाल है सलाम नजवान भाई हाउ आर यू ये टाइम में बाद में एसएमएस रता वकड़ वेलकम रता वो यार रहमानुद्दीन बिठनी गुमल है सलाका रहमानुद्दीन से बचरांगा जब हम कोड़े लेशा शाशी के ना सुबह बता समा घट वेलकम को खास देर मना ना से रहमानुद्दीन जमा खलीस ना देखा बाहर हलो ब्रको सी उस बियारा पैदाश देर मना से वालेकुम सलाम अस्सलाम वालेकुम माशाल्लाह माशाल्लाह आपका मूड ऐसा प्यारा रहे अमीन से मैं करक वालों को गुड बाय आई एम रिदा खान डियर मनन सी रिदा माशाल्लाह शखा और सलाम ना हाउ आर यू अगेन सुंदरी तनहा करक ना रजवान भाई प्रोग्राम शुशा देसी यहां निम नाखले बगैर में انا شمل او حسام اخوي بحر نمد شمل او سي سر بس تاسو میسج کوم دا ضرور پروگرام شه شمل او او بحر جي میسج دکله رونو شکل سيګل له مسئله غا نت ورک مسئله ګل ګل مرنه ناشي بر کیسه بيچ جون جون تیاری دي او رانا سره نشته چې د مور د خلی دواره سره نشته یاره نه دي ګر یاره نه دي ګرام چې مخې رانا واړو ګرام خو زم چې دنیا سره نشته ډېر ښه ډېر من خوشحال شاہ سلام جی شکر ہے ٹانگ کا نام نہیں لیا آپ نے تو ہمارا بلڈ پریشر لو کر دیا قسم سے خدا خیر کرے جناب ایم زونے رڈے نہ منس نہ نہ نہ سی زونے سر ہے مخا بس اس زونے میں سے بڑا ٹینشن مکا ہے ٹینشن مالے نو ٹینشن ہے سے کہتا ستا سر ہے مس چرتا ہم نے سمجھ تا سر ہے مد کر کول سر ہے اخبار جی دغا وخت کوم د تیری شي او دا کوم د کنه مختلف کډونو په شیرازي نو دا کوم د کنه دا به څه کوي دا به برداشت کوي خاصي دا په کرسي مختلف واقعیت برسي دا خوشوند ګوري ژوند کې به کله چی راسي کله بټیټه راسي نو تاسو مو کنه چې زمونږ پروډکټ حالت نه ملوي دل شي نو ما به بهتره وګڼل چې زګي یوزي کې زمونږ پروډکټ نه ملوي شي نو بیا بهتره خبردار دي چې هر ګلی کې شي نو بیا به راسي ښه ټیک

0: भाई खैर कॉल हम बहुत ज्यादा मिस करेंगे प्रोडक्ट बनाने में बहुत ज्यादा स्लो है आए मनाला बखेर के मन सलाम फरहाद सलाम मादे अदनान तो वहां सिर्फ से प्ले किया सब अच्छा प्रोग्राम में प्ले किया अरे सलाम भाई कैसे हो क्या हाल है भाई बहुत दिन बाद भाई एडसमिस भाई सरंगी भाई
1: शही
0: खुशहाल सुन दे कसूर जमाख पला दस्ता कसून कसूर जमाख
1: पला
0: जाना ना वापी डेरे मन आरिफ तो राम डेरे मन से खुशहाल जमा खुश भाई कसम छी जिंदाबाद नजवान भाई जिंदाबाद बख्तवर खुशहाल वेलकम टू दि शो आई एम बख्तनूर फ्रॉम हैसुरी जरे ने नजवान भाई हाउ आर यू
1: शायर महमूद
0: डियर मना खास खुशहाल से के दरमन से और बोलवे छे के समो तो जड़ो रोला सोच में प के छे कदा
1: तस्वीर जोड़ दे स्टैंड
0: कतो दास एमिशन जुदा के दिल इस मरहम वाह रूह बसला दे ओ परिशन रूह जुदा ने की अमीस में से डियर मना सम खुर खुशहाल से और सलाम हाउ आर यू आवाज फ्लो के दे नजवान अल्लाह
1: शुरू जाना न
0: अमित अमित दुआ कवे बीमार तनहा सुशील सलाम अमित लजमन दुआ कहोद अमित हरिम लिचमो रेडियो बिल्कुल काल कवल काल वकील जनाब सिफर सिफर सिफर सिफर सिफर 3 3 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7 7
2: سلام مزبان دے کر رہے ٹھیک ٹھاک خیر
0: بس شی جناب سو خبر ہے کہ وے تے کم سے نا
2: میٹو کرے نا یونس مظلوم
0: جی میٹو کرے نا سو
2: محمد
0: یونس یونس بھائی سننگے شی جوڑی برباری
2: الحمدللہ
0: بالکل خیر
2: روزانہ
0: خبر ہے خوشحال جی جی جی قربان اچھا باران باہر شروع تک کس طرح گیا کوشش کروں پلی میں نکڑا خفکیش تبلیغ بارہ بجے گرمی بارہ بجے ان شاء اللہ میں تبلیغ کروں صحیح نا ان شاء اللہ سب ضرور پورا کروں صحیح رکھا نا ڈیر من سے خوشحال سے فرمائش بھی ضرور پورا
3: کروں
0: السلام علیکم
4: وعلیکم السلام
0: رضمان بھائی بالکل جوڑی بربار سے غلامین خبر ہے کیا
4: بالکل
0: رضمان بھائی غلامین بھائی سر چل رہا بس پتا نہیں تھا چاند کو ٹول لیکن نمبر ہی مکھی کڑی دی بس ہر طرف تو میں نمبر دیتا چکم دیکھے نا کلو کڑی بس رضائی بھی تھی بالکل بالکل سرنگ چل رہا گلا مین سے بویا کہ بالکل اچھا فارمول کریم ما سره نه ملایوي شي نو نو نو سیر سیر سیر سر به ختم شي ماهر الف ته نشته سی اویلیبل بشي خا ان شاء الله ډیر زړه چی پروډکټس به راور سی اویلیبل بشي صحیح ان شاء الله اویلیبل بکو ها ان شاء الله سی ڈیر من سے خوشحال شکر منشی